0: इंसान आसमान से इस दुनिया में उतारा गया है और उसे दोबारा आसमान की तरफ ही लौटना है। इसलिए इंसान के रब ने आसमान से एक रस्सी लटकाई और फरमाया, सब मिलकर इस रस्सी को मजबूती से थाम लो। यह रस्सी यह हबले मतीन है, कुरान करीम। आइए अलहा अशरफुल जमान के साथ सुनिए पर्ल्स ऑफ द कुरान सिर्फ एफएम 107 पर।
1: السلام علیکم ورحمت اللہ وبرکاتہ سامعین کرام، پروگرام پرلز آف دی قرآن میں آپ سب کا خیر مقدم ہے۔ اس پروگرام میں ہم قرآن کریم کی مختلف آیات پر، چنیندہ آیات پر، منتخب آیات پر فوکس کرتے ہیں اور ان کے جو اہم پیغامات ہیں وہ ہم سامعین تک پہنچانے کی کوشش کرتے ہیں۔ آج کے اس پروگرام کے لیے ہم نے انتخاب کیا ہے سورۃ الکہف کی آیات 27 آیات سے لے کر 29 آیات تک، بہت ہی اہم اور عمدہ آیات ہیں یہ۔ اس میں ارشاد خداوندی ہے، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، واتل

0: जी जी
1: जी जी नहीं बताना पड़ेगा अब तो मैं दोस्ती करके जाऊंगा
2: कह रहा मैं जान के फिलहाल।
1: हाँ जी रिफत भाई कुछ कहना चाहते हैं? और
0: इंसान है ना, इंसान से तो थोड़ा ऊपर नीचे हो जाता है ना, ऊपर नीचे
1: इंसान से थोड़ी चीजें हो जाती हैं ऊपर नीचे। तो आप क्या कहते हैं, मतलब कुछ कुछ अपनी तरफ से क्या मशवरा क्या है, जिंदगी को किस तरीके से देखते हैं?
0: मैंने जिंदगी को इस तरीके से देखता हूँ, किसी को इतना क्या बोलते है उसका इतना भी वो नहीं देने का जो उसका हरकत से अपने को नुकसान होगा, अपने को दर्द होगा, बस मैं उतना तक रखता है।
1: अच्छा,
0: उसका कुछ एक्शन से अपने को कुछ लेना देना नहीं है। उसका साथ मैंने उसका इतना भी मेरे साथ ये करेगा वो करेगा मेरे को तकलीफ होगा,
1: मतलब इतनी हाँ इतनी हद तक रखते हैं कि वो तकलीफ पहुंचाना चाहे भी या उसकी हरकतों या बातों से तो तकलीफ अपने को नहीं पहुंचे, खली वली होके अपनी शर्ट झाड़ी और आगे निकल गए। क्या बात है यार, ये भी अच्छा है। ऐसा बनने की कोशिश करी मैंने मगर बन नहीं पाया पूरी जिंदगी। बहरहाल चलिए अच्छी बात, बहुत बहुत शुक्रिया रिफत भाई, बड़ी मोहब्बत बड़ी अच्छी बातें भी और आगे हमारे साथ जुड़िए।
0: माशाल्लाह माशाल्लाह तो बहुत अच्छा है।
1: अच्छा अच्छा था, अच्छा था और इंशाल्लाह आगे भी अच्छे प्रोग्राम आएंगे और ईद पे भी आपके लिए बहुत अच्छे गिफ्ट्स भी हैं, प्रोग्राम्स भी हैं, तो जरूर हमारे साथ जुड़िएगा। बहुत बहुत शुक्रिया रिफत भाई।
0: मुश्किल है ना
1: है?
0: कितना लोग ट्राई करेगा,
1: कितना
0: ये तो आपने गलत कर दिया,
1: गलत कर
2: दिया। नहीं नहीं इंशाल्लाह आप ट्राई करेंगे और जब आप कोशिश करेंगे तो कनेक्ट होंगे इंशाल्लाह। मैसेज भी कर सकते हैं, इन केस आपका नहीं मिल रहा है और आप चाहते हैं बात करना हमसे ईद वाले दिन, तो आप एक मैसेज ड्रॉप कीजिएगा, हमारी कोशिश रहेगी कि आप कनेक्ट करें।
0: ईद पे काम है, ईद पे काम है तो क्या करेगा, गाड़ी में बैठेगा एफएम सुनेगा एंजॉय करेगा।
1: क्या बात है, इंशाल्लाह
0: एंजॉयमेंट का यही जरिया है ना।
1: सही,
0: एंटरटेनमेंट का एक ही जरिया है एफएम,
1: एंटरटेनमेंट का एक ही जरिया है एफएम 107 दिल से देसी। क्या बात है, बहुत बहुत शुक्रिया रिफत भाई, बहुत बहुत शुक्रिया हमारे साथ जुड़ने के लिए। तो ये थे रिफत भाई, यहाँ पर कुछ मैसेजेस भी कहते हैं। अस्सलाम वालेकुम सौरभ भाई और मैडम, आपका क्या हाल है?
2: मोहम्मद
1: कलीम, मेरी तरफ से आपको और आपकी पूरी टीम को सलाम।
2: वालेकुम
1: अस्सलाम रहमतुल्लाहि व बरकातहू। कहते हैं सर, अच्छा कॉलर हमारे साथ हैं, ओके अस्सलाम वालेकुम।
3: हेलो अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
3: كيف الحال؟
1: الحمد لله مستر علي.
3: علي وجداد.
1: علي وجداد يس مستر علي اهلا وسهلا. ان شاء الله وي ويل بلاي مي بي تومورو ان شاء الله ذا جيم فور يو هوب هوبفولي.
3: تقول ساندي 12. الحين tomorrow 12
1: tomorrow 12 ان شاء الله hopefully hopefully ان شاء الله.
3: شو اخباركم؟ طيبين ان شاء الله
1: الحمد لله رب العالمين. And I hope you are also fine ان شاء الله. الله
3: يخليك نادية،
1: الله يحييك نايم نادية موجود
2: الحمد لله.
3: ايش اسم المذيع هاي؟ انت اسمك ايش؟ ما عرفت اسمك.
1: محمد سرور.
3: انت محمد سرور؟ ها
1: أيوة.
3: ها محمد، اوكي
1: الحمد لله. اهلا وسهلا.
3: طيب
1: الحمد لله رب العالمين، الحمد لله.
3: كل عام وانتم بخير.
1: كل عام وانتم بخير. ايدك مبارك شيخ. شكرا شكرا،
3: يعطيك العافيه. من العايدين ان شاء الله.
1: ايدك العافيه. السلام عليكم ورحمه الله وبركاته. بھائی جاتے جاتے علی بھائی بھی ہمارے ساتھ جڑ گئے اور یہ ہمارے بہت ہی پیارے ہمارے لسنر ہیں، ہمارے ساتھ گیم بھی کھیلنا چاہتے ہیں. آج کا ٹاپک ایسا تھا کہ ہم گیم کی طرف نہیں بڑھ پائے، امید کرتے ہیں کہ ان شاء اللہ تعالیٰ کل ہم جڑیں گے. اور یہاں پر آخری کالر ہمارے ساتھ. ہیلو السلام علیکم.
4: وعلیکم السلام جی.
1: گلزار بھائی کیسے ہیں؟ گلزار بھائی خیریت سے؟
4: اللہ کا کرم ہے جی، بالکل الحمد للہ ٹھیک ٹھاک ماشاء اللہ
1: الحمد للہ.
4: میں ابھی سن رہا ہے تو مبارکباد عید کی دے رہے ہیں، عید تو میں دو تین دن بعد ہے نا.
1: ہاں بس وہ لائن لگا لیتے ہیں سب لوگ، ہم بھی وہی کرتے ہیں، ہم بھی کیونکہ مبارکباد برابر دے رہے ہیں. کل کو اگر پتا چلا گلزار بھائی بزی ہیں،
4: میری طرف سے بھی مبارکباد
1: جی. آپ کو بھی مبارک ہو بھائی. تو ان شاء اللہ امید کرتے ہیں گلزار بھائی آپ ہمارے ساتھ جڑیے گا، ہمارے عید کے خوب سارے پروگرامس ہیں، تو ان شاء اللہ وہاں مجھ سے اور نازیہ سے آپ کی ملاقاتیں رہیں گی ان شاء اللہ.
4: ان شاء اللہ
1: بہت بہت شکریہ، بہت بہت شکریہ جی.
4: یہ جو آپ نے سوال کیا کیا تھا،
1: سوال یہ، اچھا ٹھیک ہے، سوال یہ ہے کہ کس طریقے سے انسان کو پہچانتے ہیں آپ، اس کے اخلاق سے، اس کی حرکتوں سے، نیت اس کی دیکھتے ہیں یا اس کے اعمال دیکھتے ہیں؟
4: نیت تو جانتی ہے، نیت تو انسان نہیں جان سکتا کسی،
1: نیت انسان نہیں جان سکتا، دلوں کا حال اللہ ہی جانتا ہے بے شک.
4: اخلاق اور اس کے باتوں سے آدمی پہچان سکتا ہے کہ آدمی کیسے ہے، جو وہ تو

0: میری اخلاق بہتر ہوئے؟ کیا میرا دل نرم ہوا؟ کیا میری نماز میں بہتری آئی؟ اگر انسان یہ سوال خود سے پوچھتا رہے تو وہ غفلت سے بچ جاتا ہے۔ اس سفر کی ایک حقیقت یہ بھی ہے کہ ہر انسان اکیلا سفر کر رہا ہے، اگرچہ دنیا میں ہمارے ساتھ خاندان، دوست اور عزیز ہوتے ہیں، مگر موت کے بعد انسان اکیلا اپنے رب کے سامنے کھڑا ہوگا۔ نہ دولت کام آئے گی، نہ شہرت، نہ طاقت۔
1: آئیے آج مہوش خان کے ساتھ سنیے پرلز آف دا قرآن، صرف ایف ایم 107 پر۔
0: قرآن بار بار انسان کو یہی یاد دلاتا ہے کہ آخرت کی کامیابی اصل کامیابی ہے۔ آج دنیا میں لوگ لمبے سفر کے لیے بہت تیاری کرتے ہیں، بیرون ملک جانا ہو تو مہینوں منصوبہ بندی ہوتی ہے، سامان تیار ہوتا ہے، ٹکٹ، دستاویزات، ہر چیز کا خیال رکھا جاتا ہے، مگر افسوس کہ آخرت کے سفر کے لیے انسان اتنی تیاری نہیں کرتا، حالانکہ یہ سب سے لمبا اور سب سے اہم سفر ہے۔ یہ آیت انسان کے دل میں سنجیدگی پیدا کرتی ہے، یہ ہمیں یاد دلاتی ہے کہ زندگی کھیل تماشا نہیں، ہر دن قیمتی ہے، ہر لمحہ اہم ہے، ہر عمل لکھا جا رہا ہے۔ انسان جو راستہ اختیار کرے گا اسی کے مطابق اس کی منزل ہوگی۔ اگر کوئی شخص دنیا میں اللہ سے تعلق مضبوط کرتا ہے تو آخرت میں اللہ کی رحمت اس کا استقبال کرے گی، لیکن اگر انسان پوری زندگی غفلت میں گزار دے تو پھر آخرت میں حسرت ہوگی۔ قیامت کے دن بہت سے لوگ کہیں گے، کاش ہم دنیا میں اچھے اعمال کر لیتے، کاش ہم نے نماز کی قدر کی ہوتی، کاش ہم نے وقت ضائع نہ کیا ہوتا، مگر اس وقت واپسی ممکن نہیں ہوگی۔ اسی لیے اللہ تعالیٰ دنیا میں ہی انسان کو بار بار سمجھا رہے ہیں، اس سفر میں سب سے خوبصورت چیز اللہ کی قربت ہے۔ اگر انسان اپنے سفر میں اللہ کو ساتھ محسوس کرے، مشکلات بھی آسان لگنے لگتی ہیں۔ جب بندہ دعا کرتا ہے، نماز پڑھتا ہے، قرآن سے جڑتا ہے تو اس کے دل کو سکون ملتا ہے، کیونکہ وہ اپنے اصل مقصد کے قریب آ رہا ہوتا ہے۔ دنیا کی ہر چیز عارضی ہے، مگر اللہ کا تعلق ہمیشہ رہنے والا ہے۔ یہ آیت انسان کو یہ بھی سکھاتی ہے کہ وقت بہت تیزی سے گزر رہا ہے، بچپن، جوانی، صحت، طاقت سب آہستہ آہستہ ختم ہو جاتے ہیں۔ انسان سوچتا ہے کہ ابھی تو کل کی بات تھی، مگر پھر اچانک سال گزر جاتے ہیں۔ یہی زندگی کا سفر ہے، لہٰذا عقل مند وہی ہے جو سفر ختم ہونے سے پہلے اپنی تیاری مکمل کر لے۔ یہ بات دل میں بٹھا لینی چاہیے، ہم سب اللہ کی طرف جا رہے ہیں، چاہے ہم اس حقیقت کو یاد رکھیں یا بھول جائیں، سفر جاری ہے۔ ہر طلوع ہونے والا سورج ہمیں ہماری آخری منزل کے قریب لے آتا ہے، اس لیے ضروری ہے کہ انسان اپنے سفر کو مقصد کے ساتھ گزارے، اپنی زندگی کو صرف دنیا تک محدود نہ کرے، بلکہ ہر قدم آخرت کو سامنے رکھ کر اٹھائے، کیونکہ آخر کار ہر انسان نے اپنے رب سے جا ملنا ہے۔ سورہ الانشقاق کی آیت 6 میں اللہ تعالی انسان کو یہ حقیقت یاد دلاتے ہیں کہ اس کی زندگی مسلسل محنت، مشقت اور سفر کا نام ہے۔ اس سفر میں آزمائشیں، تکلیفیں، غم اور مشکلات آنا لازمی ہے۔ دنیا سی جگہ نہیں جہاں انسان ہمیشہ آرام اور خوشی میں رہے، یہ ایک امتحان گاہ ہے جہاں ہر شخص کو کسی نہ کسی صورت میں آزمایا جا رہا ہے۔ انسان کی فطرت یہ ہے کہ وہ ہمیشہ آسانی چاہتا ہے، وہ چاہتا ہے کہ اس کی زندگی میں کبھی دکھ نہ آئے، کبھی بیماری نہ ہو، کبھی کوئی نقصان نہ ہو، اور ہمیشہ सब कुछ उसकी मर्जी के मुताबिक हो, लेकिन दुनिया का निजाम ऐसा नहीं बनाया गया। अगर दुनिया हमेशा आराम की जगह होती तो फिर जन्नत की जरूरत ही ना रहती। अल्लाह ताला ने दुनिया को आजमाइश के लिए पैदा किया है। यहाँ खुशी भी है और गम भी, आसानी भी है और मुश्किल भी, कामयाबी भी है और नाकामी भी। यही चीज इंसान के ईमान, सब्र और किरदार को जाहिर करती है। कभी इंसान माल की कमी में आजमाया जाता है, कभी ज्यादा माल देकर आजमाया जाता है, कभी बीमारी के जरिए, कभी सेहत के जरिए, कभी रिश्तों के मसाइल, कभी औलाद की फिक्र, कभी तन्हाई, कभी लोगों की बातें, कभी मुस्तकबिल का खौफ। हर इंसान की आजमाइश अलग है, इसीलिए किसी की जिंदगी को देखकर यह नहीं कहना चाहिए कि इसके पास तो कोई गम ही नहीं, क्योंकि इंसान सिर्फ दूसरों की जाहिरी जिंदगी देखता है, दिल के अंदर के दर्द नहीं देख सकता। बाज लोग बाहर से बहुत खुश नजर आते हैं मगर अंदर से टूटे हुए होते हैं। कुछ लोग हंसते मुस्कुराते हैं मगर रातों को रोते हैं। कुछ लोगों के पास दौलत होती है मगर सुकून नहीं होता। कुछ के पास सुकून होता है मगर बीमारी होती है। ये दुनिया मुकम्मल सुकून की जगह नहीं। कुरान इंसान को इस हकीकत के लिए तैयार करता है ताकि मुश्किलात आने पर वो हैरान ना हो। आज बहुत से लोग छोटी छोटी परेशानियों पर मायूस हो जाते हैं क्योंकि उन्हें लगता है कि सिर्फ मेरे साथ ही ऐसा क्यों हो रहा है। लेकिन अगर इंसान कुरान को समझ ले तो उसे मालूम होगा कि आजमाइश तो जिंदगी का हिस्सा है। अल्लाह ताला अपने महबूब बंदों को भी आजमाते हैं। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी आजमाइशों से भरी हुई थी। बचपन में वालदैन का साया उड़ गया, फिर अजीजों और रिश्तेदारों की मुखालफत, गुर्बत, ताइफ की तकलीफ, जंगे, अपने बच्चों की वफात, ये सब आजमाइशें थी। अगर अल्लाह के सबसे महबूब नबी सल्लल्लाहु अलैहि वसल्लम भी आजमाइशों से गुजरे तो हम क्यों ये तवक्को करें कि हमारी जिंदगी मुकम्मल आसान होगी। असल सवाल ये नहीं कि इंसान पर आजमाइश आएगी या नहीं, असल सवाल ये है कि इंसान आजमाइश में क्या रवैया अख्तियार करता है। कुछ लोग मुश्किलात में अल्लाह के करीब हो जाते हैं जबकि कुछ लोग अल्लाह से दूर हो जाते हैं। एक मोमिन की पहचान यह है कि वो तकलीफ में भी उम्मीद नहीं छोड़ता। वो जानता है कि मेरा रब मुझे देख रहा है, वो मेरी हालत से बेखबर नहीं। सब्र इस्लाम की बहुत बड़ी तालीम है। सब्र का मतलब सिर्फ खामोशी से तकलीफ बर्दाश्त करना नहीं बल्कि अल्लाह पे भरोसा रखते हुए सीधे रास्ते पे कायम रहना है। जब इंसान गम में भी नमाज ना छोड़े, मुश्किल हालात में भी हलाल रास्ता इख्तियार करे, तकलीफ में भी अल्लाह से दुआ करता रहे तो यही असल सब्र है। आज के दौर में जहनी और जज्बाती तकलीफें भी बढ़ गई हैं। लोग डिप्रेशन, बेचैनी, खौफ और तन्हाई का शिकार हैं। कंपैरिजन ने हर इंसान की जिंदगी को अजाब बना दिया है। इंसान सोचता है सब खुश हैं, सिर्फ मैं परेशान। हालांकि हकीकत इसके बरक्स है। हर शख्स किसी ना किसी आजमाइश में मुब्तला है। यह आयत इंसान को ये एहसास दिलाती है कि मुश्किलात इंसान की कमजोरी की निशानी नहीं बल्कि जिंदगी का हिस्सा है। हत्ता के बाज औकात आजमाइश अल्लाह की मोहब्बत की अलामत होती है। जब अल्लाह किसी बंदे को अपना करीब करना चाहता है तो उसे अपनी ऐसी आजमाइशों से गुजारता है ताकि उसका दिल दुनिया से हटकर अल्लाह की तरफ मुतवज्जो हो जाए। अक्सर इंसान आराम में अल्लाह को भूल जाता है मगर तकलीफ में दिल नरम हो जाते हैं। इंसान दुआ करता है, कुरान पढ़ता है, अल्लाह को पुकारता है और अपनी हकीकत को समझता है। इसलिए

0: اپنی عزت کی حفاظت بھی انسان کی ذمہ داری ہوئی۔ نبی کریم صلی اللہ علیہ وسلم کی زندگی میں بھی باؤنڈریز کا حسین توازن نظر آتا ہے۔ آپ صلی اللہ علیہ وسلم سب سے زیادہ مہربان تھے، لیکن ہر معاملے میں حکمت اور حدود بھی قائم رکھتے تھے۔ آپ صلی اللہ علیہ وسلم نے لوگوں کے حقوق کا بھی خیال رکھا اور اپنی ذمہ داریوں میں بھی توازن رکھا۔ یہی اسلام کا حسن ہے، نہ ظلم کرنا نہ ظلم سہنا۔ یہ بات سمجھنا بہت ضروری ہے کہ باؤنڈریز کا مطلب روڈ ہونا نہیں۔ مثلاً اگر کوئی آپ سے ایسا کام چاہتا ہے جو آپ کے لیے مشکل ہے، تو انکار بدتمیزی نہیں اگر وہ احترام سے کیا جائے۔ معذرت، اس وقت میرے لیے ممکن نہیں، یہ ایک ہیلدی باؤنڈری ہے۔ اسی طرح اگر کوئی بار بار تکلیف دہ بات کرتا ہے اور آپ کہیں برائے کرم اس انداز میں بات نہ کریں، مجھے تکلیف ہوتی ہے، تو یہ گستاخی نہیں، سیلف رسپیکٹ ہے۔ اسلام ہمیں حسن اخلاق بھی سکھاتا ہے اور سیلف رسپیکٹ بھی۔ کیوں بہت سے لوگ باؤنڈریز نہیں بنا پاتے؟ اکثر لوگ باؤنڈریز اس لیے نہیں بنا پاتے کیونکہ انہیں ڈر ہوتا ہے، لوگ ناراض ہو جائیں گے، کہیں میں سیلفش نہ سمجھا جاؤں، لوگ مجھے چھوڑ نہ دیں۔ اچھا انسان ہمیشہ سیکریفائز کرتا ہے، لیکن یہ سب غلط فہمیاں ہیں۔ اچھا انسان وہ نہیں جو خود کو ختم کر دے، اچھا انسان وہ ہے جو توازن کے ساتھ جیتا ہے۔ بعض لوگوں کو بچپن سے یہ سکھایا جاتا ہے کہ ہمیشہ دوسروں کو خود پر ترجیح دو، کبھی انکار نہ کرو۔ نتیجہ یہ نکلتا ہے کہ بڑے ہو کر وہ ہر ایک کو خوش کرنے میں اپنی ذات کھو بیٹھتے ہیں۔ یہاں باؤنڈریز انسان کو اپنی پہچان واپس دیتی ہیں۔ کئی لوگ سوچتے ہیں باؤنڈریز سے فاصلے بڑھتے ہیں، مگر حقیقت یہ ہے کہ باؤنڈریز تعلقات کو صاف اور مضبوط کرتی ہیں۔ جب ایکسپیکٹیشنز واضح ہوں، احترام موجود ہو، لمٹس معلوم ہوں، مس انڈرسٹینڈنگز کم ہوتی ہیں۔ مثال کے طور پر اگر کسی دوست کو واضح ہو کہ آپ رات دیر سے کالز اٹینڈ نہیں کرتے، تو ناراض ہونے کے بجائے کلیئرٹی پیدا ہوگی، حدود کنفیوژنز کم کرتی ہیں۔ اگر انسان اپنی حدود طے نہ کرے، تو لوگ اکثر ان حدود کو خود طے کرنے لگتے ہیں، پھر وہ فیصلے کرتے ہیں آپ کا وقت کہاں صرف ہوگا، آپ کی انرجی کہاں لگے گی، آپ کب اویلیبل ہوں گے، آپ کیا برداشت کریں گے، اور یہی ایگزاسٹشن کی ابتدا ہوتی ہے۔ ضروری یہی ہے کہ آپ ان چیزوں میں سیلف رسپیکٹ کا خیال رکھیں، اپنے فیصلے خود کریں۔ آپ کا دل، ذہن، وقت، انرجی، یہ سب اللہ کی امانت ہے۔ اگر انسان خود کو اتنا تھکا دے کہ عبادت، گھر، صحت اور سکون سب متاثر ہونے لگے، تو یہ بھی درست نہیں۔ اپنی حفاظت کرنا سیلفشنس نہیں، اسٹیورڈشپ ہے۔ اسلام بیلنس سکھاتا ہے، نہ خود کو مٹا دو نہ دوسروں پر سخت ہو جاؤ۔ باؤنڈریز کا مقصد لوگوں کو دور کرنا نہیں، بلکہ انہیلدی پیٹرنز کو دور کرنا ہے۔ فرق سمجھیں، انسانوں سے نفرت نہیں، غلط رویوں میں حد قائم کرنا، یہی میچیورٹی ہے۔ آج کے دور میں اگر ہم دیکھیں تو سوشل میڈیا، کانسٹنٹ ایکسیسیبلٹی، میسجنگ کلچر، فیملی پریشرز، ورک اسٹریس، یہ سب باؤنڈریز کو پہلے سے زیادہ ضروری بنا چکے ہیں۔ ہر وقت اویلیبل رہنا ہیلتھ نہیں ہے، ہر بات ٹالریٹ کرنا ورچیو نہیں، ہر کسی کو خوش رکھنا کامیابی نہیں، کبھی نہیں کہنا بھی حکمت ہے، کبھی خاموشی بھی باؤنڈری ہے، کبھی فاصلہ بھی رحمت ہے۔ ذاتی حدود دراصل خود احترام کی پہلی سیڑھی ہیں۔ जब इंसान अपनी कदर पहचानता है तभी अपनी बाउंड्रीज बनाता है, और जब बाउंड्रीज बनती हैं तब सुकून पैदा होता है। इस्लाम हमें यही सिखाता है कि मोहब्बत के साथ जियो मगर अपनी इज्जत के साथ, रहम रखो मगर खुद को मिटा कर नहीं, लोगों से जुड़ो मगर अपनी जात खोकर नहीं। यही पर्सनल बाउंड्रीज का असल मफहूम है। पर्सनल बाउंड्रीज की बात हो और सेल्फ रिस्पेक्ट का जिक्र ना आए, ये मुमकिन नहीं। हकीकत यह है कि बाउंड्रीज और सेल्फ रिस्पेक्ट एक दूसरे से गहरा ताल्लुक रखते हैं। जहां सेल्फ रिस्पेक्ट होती है वहां बाउंड्रीज होती हैं, जहां बाउंड्रीज होती हैं वहां सेल्फ रिस्पेक्ट महफूज रहती है। सादा अल्फाज में सेल्फ रिस्पेक्ट का मतलब है अपनी कदर को पहचानना, अपने वजूद को अहम समझना, अपने जज्बात, वक्त, राय और हुकूक को काबिल एहतराम जानना। ये गुरूर नहीं, ये तकब्बुर नहीं, ये खुद पसंदी नहीं, ये अल्लाह की दी हुई अपनी कदर को पहचानना है। बास लोग सेल्फ रिस्पेक्ट को ईगो समझ लेते हैं, हालांकि दोनों में जमीन आसमान का फर्क है। ईगो कहती है मैं दूसरों से बेहतर हूं, सेल्फ रिस्पेक्ट कहती है कि मैं भी इज्जत के काबिल हूं। ये फर्क बहुत अहम है। अगर इंसान खुद अपनी कदर नहीं पहचानता तो अक्सर दुनिया में भी उसकी कदर नहीं होती। जो शख्स हर वक्त अपनी जरूरियात कुर्बान करता रहे, अपनी राय छुपाता रहे, हर ज्यादती सहता रहे, अक्सर लोग उसकी खामोशी को रजामंदी समझ लेते हैं, फिर एक्सप्लॉइट करना शुरू कर देते हैं, इस्तेमाल होना शुरू हो जाता है और इंसान अंदर से टूटने लगता है। इसलिए सेल्फ रिस्पेक्ट सिर्फ एक अच्छी बात नहीं, एक जरूरत है। जब इंसान अपनी कदर जानता है तो वो ये समझता है कि मेरा वक्त कीमती है, मेरे जज्बात अहम हैं, मेरी एनर्जी महदूद है, मेरे भी हुकूक हैं, मुझे भी सुकून चाहिए। यह एहसास बाउंड्रीज पैदा करता है। मसलन अगर कोई बार बार आपसे बेअदबी से बात करता है, सेल्फ रिस्पेक्ट कहती है कि ये मेरे लिए एक्सेप्टेबल नहीं, यही बाउंड्री बन जाती है। अगर कोई हर वक्त आपसे फायदा उठा रहा है तो सेल्फ रिस्पेक्ट कहती है कि मुझे हद मुकर्रर करना होगी, यही हेल्दी बाउंड्री है। अक्सर बाउंड्रीज भी कमजोर होती हैं। ऐसे लोग हर बात मान लेते हैं, हर किसी को प्रायोरिटी देते हैं, इनकार करते हुए गिल्ट महसूस करते हैं, दूसरों के नाराज होने से डरते हैं, अपनी जरूरियात को अहम नहीं समझते और अक्सर अंदर ही अंदर थकते रहते हैं, बाहर खामोश अंदर शोर। ये सेल्फ रिस्पेक्ट की कमजोरी की अलामत हो सकती है। इस्लाम इंसान को झुकना सिखाता है मगर सिर्फ अल्लाह के सामने, बंदों के सामने जिल्लत नहीं। ये बहुत बड़ा पैगाम है। अल्लाह ताला फरमाते हैं इज्जत तो अल्लाह, उसके रसूल और मोमिनों ही के लिए है। मोमिन की शान इज्जत है, जिल्लत नहीं। अपनी इज्जत की हिफाजत ईमान के मिजाज का हिस्सा है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कभी जुल्म कबूल करना नहीं सिखाया, सबर सिखाया मगर जिल्लत नहीं, माफी सिखाई मगर बेवकत होना नहीं। तो सेल्फ रिस्पेक्ट कोई मॉडर्न स्लोगन नहीं, इस्लामी किरदार का हिस्सा है। ये भी बहुत जरूरी है कि ये जाने कि तकब्बुर और सेल्फ रिस्पेक्ट में क्या फर्क है। कुछ लोग कहते हैं कि अगर हम बाउंड्रीज बनाएंगे तो लोगों को एरोगेंट लगेंगे। नहीं, फर्क नियत और अंदाज का है। तकब्बुर यह है कि इंसान दूसरों को कमतर समझे, और सेल्फ रिस्पेक्ट यह है कि इंसान खुद को कमतर ना समझे। बहुत फर्क है। मसलन अगर कोई आपसे डिसरिस्पेक्टफुली बात करता है और आप एहतराम से कहें बराहे करम इस अंदाज से बात ना करें, تو یہ غرور نہیں، یہ ڈگنیٹی ہے۔ بعض اوقات ہم سمجھتے ہیں کہ ہر قربانی ثواب ہے، ہر جگہ جھک جانا نیکی ہے، ہر بات مان لینا اچھا اخلاق ہے، لیکن ہر سیکریفائس صحت مند نہیں ہوتا۔ کبھی ایکسیسو سیکریفائس انسان کو ایموشنلی ایمٹی کر دیتا ہے، تو پھر ریزنمنٹ پیدا ہوتا ہے، اندر غصہ باہر خاموشی، یہ ہیلدی نہیں۔ اسلام بیلنس سکھاتا ہے، اپنا حق مار کر دوسروں کو خوش کرنا ہمیشہ فضیلت نہیں ہوتی۔ جو شخص اپنی قدر جانتا ہے وہ ضرورت پڑنے پر نہیں کہہ سکتا ہے، اور یہ بہت بڑی صلاحیت ہے۔ بعض لوگوں کو نہیں کہنا یہ بے ادبی لگتا ہے، حالانکہ کئی بار نہیں آنیسٹی ہوتی ہے۔ مثلا میں صبح کی ذمہ داری نہیں لے سکتا، معذرت، میرے لیے یہ مناسب نہیں، میں اس معاملے میں کمفرٹیبل نہیں ہوں، یہ سیلف ریسپیکٹ کی زبان ہے، بدتمیزی نہیں۔ سیلف ریسپیکٹ یعنی عزت نفس کہاں کہاں پروٹیکٹ کرنی چاہیے۔ رشتوں میں اگر کوئی مسلسل آپ کی تحقیر کر رہا ہے، یہ برداشت کرنا ہیوملٹی نہیں۔ پھر دوستی میں، دوستی میں آپ کو کوئی ایکسپلوئٹ نہیں کر سکتا۔ کام کی جگہ بھی پروفیشنل ریسپیکٹ بہت ضروری ہے۔ خاندان میں، خاندان محبت کا نام ہے لیکن ایموشنل سفوکیشن کا نہیں۔ ہر جگہ سیلف ریسپیکٹ اہم ہے، اپنے آپ سے بھی احترام سیلف ریسپیکٹ ہے۔ اکثر ہم سیلف ریسپیکٹ کو صرف دوسروں کے کانٹیکسٹ میں دیکھتے ہیں، مگر خود سے سلوک بھی اس میں شامل ہے۔ مثلا خود کو مسلسل برا کہنا، اپنی غلطیوں پر خود کو ذلیل کرنا، ہر وقت سیلف بلیم کرنا، یہ بھی سیلف ریسپیکٹ کے خلاف ہے۔ اپنے ساتھ نرمی بھی سیلف ریسپیکٹ ہے۔ لوگ باؤنڈریز سے ناراض کیوں ہوتے ہیں؟ کیونکہ باؤنڈریز اکثر لوگوں کو ناگوار گزرتی ہیں جو بغیر باؤنڈریز کے فائدہ اٹھاتے تھے۔ یہ حقیقت ہے، جب آپ پہلی بار باؤنڈری قائم کرتے ہیں تو ریزسٹنس آ سکتی ہے۔ لوگ کہیں گے تم بدل گئے ہو، تم تو سیلفش ہو گئے ہو، پہلے تو ایسے نہیں تھے۔ لیکن ہر کرٹیسزم غلط نہیں ہوتا، کبھی آپ ہیلدی ہو رہے ہوتے ہیں اور انہیلدی پیٹرنز ڈسٹرب ہو رہے ہوتے ہیں۔ سیلف ریسپیکٹ کیا سکھاتی ہے؟ یہ سکھاتی ہے محبت کرو مگر خود کو کھو کر نہیں، مدد کرو مگر خود کو جلا کر نہیں، رشتے نبھاؤ مگر ذلت پر نہیں، نرمی رکھو مگر کمزور نہ بنو۔ یہ بہت خوبصورت بیلنس ہے۔ نبی کریم صلی اللہ علیہ وسلم سب سے زیادہ نرم مزاج تھے، لیکن جہاں حدود ضروری تھی وہاں وضاحت بھی تھی۔ آپ صلی اللہ علیہ وسلم نے امت کو حسن اخلاق بھی دیا، وقار بھی، رحمت بھی، عزت بھی، یہی آئیڈیل بیلنس ہے۔ ایک اہم سوال، اگر میں اپنی باؤنڈریز نہ بناؤں تو کیا ہوگا؟ شاید لوگ خوش رہیں، لیکن کیا آپ اندر سے مطمئن رہیں گے؟ شاید نہیں، کیونکہ سپریسڈ سیلف ایونچولی ہرٹ ہوتی ہے، اور جو دل بار بار اگنور ہو وہ ایک دن تھک جاتا ہے۔ اسی لیے سیلف ریسپیکٹ لگژری نہیں، ضرورت ہے۔ سیلف ریسپیکٹ کیسے بڑھتی ہے؟ یہ آہستہ آہستہ بڑھتی ہے، اپنی ویلیو پہچاننے سے، اپنے رائٹس سمجھنے سے، گلٹ کے بغیر نہیں کہنے سے، اور ٹاکسک ایکسیپٹنس چھوڑنے سے، اور یہ سمجھنے سے کہ میری بھی اہمیت ہے۔ اگر کوئی چیز آپ کی ڈگنیٹی کو مسلسل نقصان پہنچا رہی ہے، وہاں باؤنڈری چاہیے۔ اگر کوئی تعلق آپ کو مسلسل ایموشنلی ڈرین کر رہا ہے، وہاں باؤنڈری چاہیے۔ اگر کوئی پیٹرن آپ کو خود سے دور کر رہا ہے، وہاں बाउंड्री चाहिए। ये सेल्फ रिस्पेक्ट की आवाज है। बाउंड्रीज बाहर से शुरू नहीं होती, अंदर से शुरू होती हैं। वो सेल्फ रिस्पेक्ट से जन्म लेती हैं। जब इंसान अपनी कदर जान लेता है तब वो अपनी बाउंड्री बनाता है, और जब बाउंड्री बनती है दिल महफूज हो जाता है, और महफूज दिल बेहतर ताल्लुकात बनाता है। यही सेल्फ रिस्पेक्ट का हुसन है। जब पर्सनल बाउंड्री की बात होती है तो बाज लोग समझते हैं कि ये मॉडर्न साइकोलॉजी का मौजू है, लेकिन अगर गहराई से देखा जाए तो इस्लाम ने सदियों पहले इस तसव्वुर को निहायत खूबसूरती से वाज़े कर दिया था। इस्लाम सिर्फ इबादत का दीन नहीं बल्कि जिंदगी गुजारने का मुकम्मल निज़ाम है, और इस निज़ाम में वक़ार, इज्जत, हुदूद, तवाज़ुन और हुकूक बुनियादी उसूल हैं। इस्लाम हमें ये नहीं सिखाता कि इंसान हर बात बर्दाश्त करता रहे, खुद को मिटा दे, अपनी इज्जत कुर्बान कर दे और खामोशी को नेकी समझता रहे, बल्कि इस्लाम इंसान को बावक्कार जिंदगी जीना सिखाता है। सबसे पहले इस्लाम ने इंसान को इज्जत दी। अल्लाह ताला फरमाते हैं, और यकीनन हमने औलादे आदम को इज्जत बख्शी। ये आयत बताती है डिग्निटी इंसान को अल्लाह की तरफ से अता करता नेमत है, ये अर्न नहीं गिफ्टेड है। इसीलिए अपनी इज्जत की हिफाजत भी बंदे की जिम्मेदारी है। जब अल्लाह ने इंसान को ऑनर दिया तो कोई इंसान अपनी या दूसरों की इज्जत पामाल करने का हक नहीं रखता। यही बाउंड्रीज की बुनियाद रख दी गई है। इस्लाम में हद यानी बाउंड्री का तसव्वुर बहुत गहरा है। अल्लाह ताला बार बार फरमाते हैं, ये अल्लाह की हदें हैं, इनसे तजावुज ना करो। सोचिए, पूरा दीन ही बाउंड्रीज पे कायम है। हलाल और हराम की हद, निगाह की हद, गुफ्तगू की हद, हुकूक की हद, मामलात की हद, रिश्तों की हद। इस्लाम बाउंड्रीज को रिस्ट्रिक्ट नहीं, प्रोटेक्ट समझता है। बाउंड्रीज कैद नहीं होती, हिफाजत होती हैं। जैसे दरिया के किनारे पानी को सिम देते हैं, वैसे हुदूद जिंदगी को तवाजुन देती हैं। अपनी इज्जत बचाना ईमान के खिलाफ नहीं है। बाज़ लोग समझते हैं कि अपनी बाउंड्रीज बनाना शायद सबर के खिलाफ है। ये गलत फहमी है। सबर जुल्म कबूल करना नहीं, सबर हिकमत के साथ साबित कदम रहना है। अगर कोई आपकी तोहीन करे, मुसलसल इमोशनली हर्ट करे, हुकूक पामाल करे, तो खामोश रहना हर बार तकवा नहीं। कई बार हिकमत के साथ हद कायम करना ज्यादा दुरुस्त होता है।
1: मॉडर्न लाइफ फास्ट है, लेकिन साथ ही है ज़हनों में एंडलेस क्वेश्चंस। और अगर आप सोच रहे हैं कैसे बैलेंस करूं फेथ और मॉडर्न लाइफ को, तो सुनिए ये शो इस्लामिक मॉडर्न लाइफ, जो आपको दिखाएगा इस्लामिक गाइडेंस आज के दौर के हिसाब से।
0: इस्लाम जिल्लत पसंद नहीं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मोमिन खुद को जलील नहीं करता। ये कितनी बड़ी बात है, यानी इंसान ऐसी सूरत हाल में खुद को ना डाले जहां उसकी इज्जत पामाल हो। ये सेल्फ रिस्पेक्ट भी बाउंड्री है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा नरम दिल और रहम करने वाले थे, मगर आप सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत में वाज़े हुदूद भी थी। लोग मोहब्बत करते थे, कुर्बत महसूस करते थे, मगर अदब के साथ। की बाउंड्री थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने प्राइवेसी सिखाई, इजाजत लेकर दाखिल होना सिखाया, दरवाजे पर खड़े होने का अदब सिखाया, किसी के मामलात में बिला वजह मुदाखलत से रोका। ये सब बाउंड्रीज हैं। आज मॉडर्न लैंग्वेज में जिसे पर्सनल स्पेस कहते हैं, इस्लाम ने उसे अदब के नाम से सिखाया। پرائیویسی کو ماڈرن کانسیپٹ سمجھا جاتا ہے، مگر اسلام نے اسے بہت پہلے اسٹیبلش کیا۔ قرآن کہتا ہے بغیر اجازت گھروں میں داخل نہ ہو۔ سوچیے، یہ صرف دروازہ کھٹکھٹانے کا حکم نہیں، یہ پرسنل باؤنڈری کی حفاظت ہے۔ اسلام یہ نہیں چاہتا کہ انسان کی پرائیویٹ اسپیس وائلیٹ ہو، اسی طرح غیبت سے منع کیا، تجسس سے منع کیا، دوسروں کی خامیاں تلاش کرتے سے روکا۔ کیوں؟ کیونکہ یہ باؤنڈریز کراس کرتا ہے۔ اسلام صرف فزیکل باؤنڈریز نہیں بلکہ وربل باؤنڈریز بھی سکھاتا ہے۔ کسی کی دل آزاری نہ کرو، طنز نہ کرو، تحقیر نہ کرو، برے لقب نہ دو، یہ سب قرآن نے سکھایا۔ کیوں؟ کیونکہ الفاظ بھی باؤنڈریز توڑتے ہیں، بعض زخم زبان دیتی ہیں۔ یہ کتنی مکمل تعلیم ہے۔ اسلام حقوق و فرائض کے ذریعے باؤنڈریز بناتا ہے۔ والدین کے حقوق، اولاد کے حقوق، میاں بیوی کے حقوق، پڑوسی کے حقوق، دوستوں کے حقوق۔ جب حقوق ڈیفائن ہو گئے، باؤنڈریز خود بخود بن جاتی ہیں۔ جہاں حق ختم، وہاں زیادتی شروع۔ اسلام اس زیادتی کو روکتا ہے۔ مثلا والدین کی اطاعت فرض ہے، مگر اگر مسیحیت کا حکم ہو تو اطاعت نہیں، یہ بھی باؤنڈری ہے، یعنی محبت کے ساتھ لمٹ۔ کئی لوگ سمجھتے ہیں کہ انکار بد اخلاقی ہے، ہمیشہ ہاں کہنا ہی اچھا اخلاق ہے، لیکن یہ مکمل سچ نہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ہر مطالبہ قبول نہیں کیا، ہر درخواست پر یس نہیں کہا، حکمت کے ساتھ انکار بھی کیا، کیونکہ ہر ہاں خیر نہیں ہوتی، کبھی نہیں بھی خیر ہوتی ہے۔ اگر کوئی چیز آپ پر بوجھ بن رہی ہو، آپ کے دین، صحت یا سکون کو نقصان پہنچا رہی ہو، تو حد مقرر کرنا درست ہے۔ اسلام عاجزی سکھاتا ہے، مگر اپنی ذات کو مٹانا نہیں، یہ بہت بڑا بیلنس ہے۔ آج یا تو لوگ حد سے زیادہ رجٹ ہو جاتے ہیں، یا پھر حد سے زیادہ سیلف سیکریفائزنگ ہو جاتے ہیں۔ اسلام درمیانہ راستہ دیتا ہے، نرمی بھی، وقار بھی، تواضع بھی، عزت بھی۔ ظلم نہ کرنا، ظلم نہ سہنا، یہ اسلامی مزاج ہے۔ کسی پہ ظلم نہ کرو، مگر ظلم سہنا بھی آئیڈیل نہیں۔ اگر کسی ریلیشن شپ میں ایموشنل ابیوز ہے، مینیپولیشن ہے، ڈس رسپیکٹ ہے، تو باؤنڈریز بنانا ایمان کے خلاف نہیں، بلکہ بعض اوقات ضروری ہے، کیونکہ اسلام عدل چاہتا ہے اور باؤنڈریز انصاف کو پروٹیکٹ کرتی ہیں۔ اپنی انرجی محفوظ رکھنا بھی سنت کے قریب ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے توازن کی زندگی سکھائی۔ عبادت میں بھی بیلنس، معاشرت میں بھی بیلنس، آرام میں بھی، حقوق میں بھی۔ یہ مسلسل ایک اوور ایکسٹینشن نہیں، یہ میجرڈ لیونگ ہے، اور یہی باؤنڈریز کا ایسنس ہے۔ کئی ثقافتوں میں یہ سمجھ لیا گیا کہ اچھا انسان وہ ہے جو کبھی انکار نہ کرے، ہمیشہ اویلیبل رہے، سب سہتا رہے۔ یہ اکثر دین نہیں بلکہ کلچرل کنڈیشننگ ہوتی ہے۔ اسلام اس سے کہیں زیادہ بیلنسڈ ہے۔ اسلام ڈگنیٹی کے ساتھ خدمت سکھاتا ہے۔ باؤنڈریز رحمت بھی ہیں۔ ذرا سوچئے، اگر ہر شخص دوسروں کی باؤنڈری سمجھے، کوئی فضول مداخلت نہ کرے، کوئی جذبات سے نہ کھیلے، کوئی وقت ضائع نہ کرے، کوئی عزت نہ توڑے، تو کتنے رشتے بچ جائیں۔ باؤنڈریز وال نہیں، مرسی ہیں، کیونکہ یہ ظلم روکتی ہیں، مس انڈرسٹینڈنگز کم کرتی ہیں، دل محفوظ رکھتی ہیں۔ مومن نرم بھی ہوتا ہے، مگر بے وقت نہیں، مہربان بھی ہوتا ہے، مگر استعمال نہیں ہونے دیتا، معاف بھی کرتا ہے، مگر ظلم